0: SBS South Asian.
1: Your news from here.
0: And hits from home.
2: They track. They target. Prices can climb. Startpage is the private search engine that helps keep what you look up online from becoming a price tag. Try Startpage at startpage.com. That's startpage.com.
3: הציר, ציר הטרור האיראני, אבל אנחנו גם שוברים את הציר המדיני האיראני. הצלחנו להגיע למסגרת ההבנות הללו מסיבה פשוטה. כי הקינו קשות את חיזבאללה. וחיזבאללה, שציפה לסיוע של איראן, לא קיבל אותה, לא קיבל את הסיוע הזה. כי הקינו קשות את איראן. ואת כל זה עשינו בזכות הגבורה הנפלאה של לוחמנו, וגם בזכות ההחלטות המושכלות והאמיצות שקיבלנו. רק בשבועיים האחרונים חיסלנו למעלה מ-200 מחבלים, ובתחילת המלחמה למעלה מ-9,000 מחבלי חיזבאללה. השתלטנו על הבופור, ואנחנו נשארים בבופור. השתלטנו על רכס אליטאר, על בינץ' בל, הם בשליטתנו. אנחנו מחסלים את תשתיות הטרור שלהם בכל המרחב, כל האזור הצהוב הזה, אנחנו פשוט מחסלים את תשתיות הטרור. יש שם בונקרים, יש שם מנהרות, יש שם כפרי טרור, אנחנו מחסלים את הכל. עכשיו עוד לא סיימנו, יש לנו עוד עבודה לעשות, בעיקר מול הבעיה העולמית של רחפני הנפץ, וגם בזה אנחנו נהיה הראשונים בעולם שנביא לפתרון. אבל מה שברור זה דבר אחד, יש פה הישג היסטורי. בהסכם הזה מחזק את ישראל ולבנון, והוא מחליש את איראן וחיזבאללה. ובעזרת השם, זה סימן לבאות.
4: इस बीच गाजा में जारी संघर्ष की सबसे बड़ी कीमत आम नागरिकों को चुकानी पड़ रही है। फिलिस्तीनी अस्पताल अधिकारियों का कहना है कि इजरायली ड्रोन हमले में उन विस्थापित परिवारों को निशाना बनाया गया है जो तंबुओं में रह रहे थे। खान यूनिस के पास मुवासी क्षेत्र में हुए एक हमले में 15 वर्षीय इस्लाम मूसा और उसके 30 वर्षीय भाई अब्दुल्ला मूसा की मौत हो गई। इस हमले में कम से कम 7 अन्य लोग भी घायल हुए थे। इजरायली सेना का कहना है कि उसने इस क्षेत्र में एक हामास मिलिटेंट को निशाना बनाया था, लेकिन उन्होंने इस बारे में और कोई जानकारी नहीं दी। कुछ घंटों बाद पश्चिमी गाजा सिटी में हुए एक और अन्य हमले में कम से कम 12 लोग घायल हुए। इस बीच मानवीय सहायता संगठनों का कहना है कि व्यापक युद्ध विराम की नई कोशिशों के बावजूद गाजा में हालत अब भी बेहद गंभीर बने हुई है। इस संघर्ष में मानवीय कीमत इजरायल में भी अब महसूस की जा रही है। हाल के हफ्तों में हुए समझौते फिलहाल लागू हैं, लेकिन बीते सप्ताहांत हुए हवाई हमलों, मिसाइल हमलों और ड्रोन हमलों ने दिखा दिया है कि ये युद्ध विराम अब भी बेहद नाजुक बना हुआ है। दुनिया की बड़ी ताकतें क्षेत्र में स्थायी शांति के लिए कूटनीतिक प्रयासों का समर्थन कर रही हैं, लेकिन इसका परिणाम अब पहले से कहीं अधिक अनिश्चित दिखाई दे रहा है। SBS न्यूज से SM अल गालिब की इस रिपोर्ट को प्रस्तुत किया है नताशा कॉल ने SBS हिंदी के लिए।
5: और इस खबर के बाद अब कार्यक्रम में वक्त हो गया है पहले अंतराल का। एक अल्प विराम के बाद चर्चा करेंगे भारत की बड़ी खबरों की, जिन्हें लेकर के आएंगे आपके लिए मनन कुमार। इसी के साथ मैंने आज आपसे सवाल पूछा है कि भाई ग्रोसरी शॉपिंग में आपको सबसे मुश्किल काम क्या लगता है, और अगर कोई गीत सुनना चाहते हैं तो वो भी बता दीजिए। दोनों के लिए एक ही नंबर है 04397997667। जल्दी जल्दी भेजिए अपने संदेश। मैं एक छोटे से ब्रेक के साथ वापस आ रही हूँ। वृषाली बस अभी हाजिर होती है। आप कहीं मत जाइएगा, सुनते रहिएगा SBS हिंदी को।
6: Why do people want to be at work? To feel heard, appreciated, part of something. And to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
7: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless